0: दिल है छोटा सा मगर इस छोटे से दिल के हैं बड़े बड़े अफसाने, कभी डाल डाल कभी पात पात तो कभी नीम नीम और दोस्तों कभी शहद शहद।
1: हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हुमा हु